0: تیز نہیں مار رہی, یہ اللہ کا فضل و کرم ہے کہ وہ پھر انسان کی میموری جو ہے وہ ریکال ہو جاتی ہے, انسان جاتا ہے وہاں پہ. اور بڑی علمی و ادبی شخصیات کے سامنے ہم نے ایک نقطۂ نظر پیش کرنا ہوتا ہے, تو اس وقت بھی میری آڈینس جو ہے, اس وقت جو مجھے جوائن کیے ہوئے ہے, آنیسٹلی اسپیکنگ کہ اتنی علمی و ادبی ہے, اور ان کے آپ خود بھی, میں نے میرے پاس کلپس آئے ان کے پروگرامز کے, اور میں سمجھتی ہوں کہ وہ سو بیوٹیفل, سو امیزنگ. تو اب چونکہ بات جو ہے گلی مجھے بتا رہی ہے کہ عائشہ اختر سلو ڈاؤن سلو ڈاؤن, I think that we will slow down because break is waiting for us. So we have to go for a break. ایک چھوٹی سی بریک پہ جانا ہے جی, اور which is very important and it's not a part of our program. Is the importance of our program. So, slow down, cool down, cool down, cool down. Let's wait for the break. And after the break, حاضر ہیں جی, ہم آج ٹہرے میں عائشہ اختر آ گئی ہے, آج ہے ہم ہیں, دیکھیے ہوئی دبود کے ونر از بائبریشن ریڈیو. کیا خیال ہے, میں تو یہی کہوں گی عائشہ اختر ہینڈز اپ. The winner is Perforation Radio 14:13 AM.
1: All app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: लीड्स रोड फेस्टिवल 2026 मेला 15 और 16 अगस्त को एक बार फिर मोर पार्क किलिंगा रोड ब्रेडफोर्ड में, जहां पहली बार किंग ऑफ भंगड़ा इब्राहिम हक अपने गानों से आपके दिलों को धड़काएंगे. फैशन, फूड स्टॉल्स, किड्स एंटरटेनमेंट और बहुत कुछ. एक खूबसूरत डे आउट आप सबके लिए. सैटरडे एंड संडे 15th and 16th of August 2026 लीड्स रोड फेस्टिवल.
1: ब्रैडफोर्ड एशियन रेडियो, द ऑफिशियल मीडिया पार्टनर ऑफ दिस ईयर्स ब्रैडफोर्ड मेला.
7: وائٹ ایبی روڈ پر دھماکے پہ دھماکہ, پیٹرول سٹیشن کے بعد آدر پیشے خدمت ہے بخاری سپر سٹور, جس کی سستی قیمتوں کا ہے ہر طرف چور. ہول سیل پرائسز ڈائریکٹ ٹو دا پبلک, آٹا چاول دالیں مسالہ جات, روزانہ تازہ سبزیاں اور پھل فروٹ, حلال گوشت اور چوزے, فیملی ماحول میں ایک ہی چھت تلے ہر شے ملے. بچیے ادھر ادھر کی خواری سے, شاپنگ کیجیے ساری بخاری سے. بخاری سپر سٹور نیکسٹ ٹو دلہن بوٹیک, وائٹ ایبی روڈ, بریڈ فورڈ, BD88JL. بخاری, پسند آپ کی اور ہماری بخاری.
8: اوف, اتنی پیاری پیاری کھڑکیاں اور دروازے, کیا ہی چوائس ہے آپ کا.
7: یہ چوائس ہمارا نہیں, یہ تو کمال ہے, فرسٹ چوائس ونڈوز یورکشائر کا.
8: جو کہ پائیدار, مضبوط, خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
7: اور پراپرٹی ویلیو بڑھاتے ہیں.
8: فرسٹ چوائس
7: 106 لسٹر ہلز بریڈ فورڈ BD71JL.
8: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے, آج ہی فرسٹ چوائس کا نمبر ملائیے
7: 01274317644.
9: کوالٹی, ویلیو, اسٹائل اینڈ سیکورٹی, یور نمبر ون چوائس, فرسٹ چوائس ونڈوز یورکشائر.
7: دلہن وہ جو پیا من بھائے,
10: زیور وہ جو پاکستان جیولر سے آئے,
7: نت نئے ڈیزائن کے ساتھ چوڑیاں, کنگن, کانٹے,
10: بالیاں, انگوٹھیاں اور ہار,
7: جو دلہن کرے سنگھار,
10: آج ہی مامو کاکی کی دکان,
7: خالص سونے کی پہچان.
10: پاکستان جیولر سے شریف لائیے
7: اور دلہن کے چرچے گھر گھر پہنچائیے.
10: آپ کی شان
7: ہماری آن,
10: کوالٹی کی پہچان.
7: پاکستان جیولرز, 1 Duffield Lane, بریڈفورڈ, BD95BR, 01274491442.
10: پاکستان جیولرز. अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ।
4: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है।
10: सोफी ज्वेलर्स?
4: सोफी नहीं, सोफी। नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम। लेडी स्टाफ
10: सोफी ज्वेलर्स, 121 ऑकलैंड, BD9 4QU, 01274056014। सोफी ज्वेलर्स।
1: To become a radio presenter, please call the studio 01274 306677. Bradford Asian Radio.
10: ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
7: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
10: बस ट्रक फोकली टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
7: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर।
10: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत। आज ही विजिट कीजिए
7: 33 वेटल लेन ब्रेडफोर्ड, 01274201679।
10: UK। सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
7: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली £299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली £99।
10: खूबसूरत कारपेट्स, लैमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3 ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260 078।

0: بات ہے جی کیا بات ہے میں کہتی ہوں کہ واقعی داد دینے کو دل کرتا ہے فرمائش کرنے والے نے کوئی کمی نہیں چھوڑی اور جس نے یہ سانگ گایا ہے اس نے بھی کوئی کمی نہیں چھوڑی میوزک اگر ایسا ہو تو واقعی میں کہتی ہوں پروگرام کو تو چار چاند لگنے ہی لگنے اور ہماری آڈینس اتنی خوبصورت چوائس کی حامل ہو تو وہی ہم ان کو داد دیتے ہیں ہم آپ ہمیں اپنے ہمارے پروگرام کی کیا داد دیں گے ہم تو آپ کو داد دیتے ہیں کہ آپ کی وجہ سے ہم نے اتنا خوبصورت سانگ سنا واقعی واقعی بہترین میوزک جی بہت بہترین کیا کریں کیسے کریں کہ گڑی جو ہے نا ہماری وہ ہمیں یاد کراتی ہے کہ چلتے ہیں ہم بریک پر ابھی تو چلنے سے پہلے یہ ایک جی ہمیں ابھی فیڈ بیک جی ہمیں جوائن کیا ہوا ہے اس وقت جی یہ میں دیکھتی ہوں جی ان کا کیا آیا ہے بیوٹیفل سانگ ہمیں پاکستان سے شام جی نے جوائن کیا ہوا ہے تھینک یو ویری مچ شام جی آپ کو موسٹ ویلکم ہمارے پروگرام میں یہ خود ان کے پروگرامز اتنے لاجواب اتنے بہترین کہ یہ ونڈرفل جسے کہتے ہیں نا ایک پریزنٹر ہے ہمارے پاکستان میں شام جی اور بیوٹیفل سانگ جی بہت شکریہ نینا دا کی کراں کیا بات ہے لو دس سانگ آپ کیا میرے خیال میں سب نے پسند کیا ہے آئی لو دس سانگ از ویل آئی ریئلی ریئلی انجوائڈ دس سانگ آئی ریئلی لو دس سانگ بیوٹیفل ایور جی اور سانگ اچھا جی شامل ہوتا ہے وہ جی کہہ رہے ہیں کہ جی میرے ہر شو میں یہ پروگرام یہ ہمارے پاس سے چونکہ واٹس ایپ کا یہ جو ہے نمبر ہے جی تو وہ ہمیں پاکستان سے ان کے جو کامنٹس ہیں ان کے جو فیڈ بیک ہے وہ بین الاقوامی سطح پر ملتی ہے جی اور بہترین اور آپ سب کا جہاں جہاں دنیا بھر میں ہمیں جس جس نے جوائن کیا ہوا ہے آپ کا بہت بہت شکریہ جی اور آپ کا پروگرام کو سراہنے کا شکریہ بلکہ دیکھیں آپ اتنی خوبصورت ہمیں بھیج رہے ہیں چوائس اور فرمائش تو اس کی وجہ سے سب کو یہ پروگرام جو ہے سننے کو مل رہا ہے اور ونس اگین آپ سب کا بھی بہت شکریہ اور ہماری گھڑی جو ہمیں لے کے جا رہی ہے بریک کی طرف تو آفٹر دا بریک اس سے بھی بہترین بہترین نہیں بھائی ہر سانگ کی اپنی ایک ہوتی ہے کیا کہتے ہیں اس کا یونیک پن ہوتا ہے ہر سانگ یونیک ہوتا ہے لیکن اور بھی چلیں یہ ایسے کہہ لیتے ہیں اور بھی بہت سے خوبصورت ہمارے پاس میوزک نغمات ہے اور ہمارے پاس جو ہمارے ٹاپک کا ہم شروعات کریں گے یو like that as well challenge
1: Asian radio and the winner is
2: and the winner is
3: and the winner is
1: your business being heard on the radio
4: become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian radio radio advertising's ear catching affordable and effective it's the ideal way to get your business noticed So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: اوف اتنی پیاری پیاری کھڑکیاں اور دروازے کیا ہی چوائس ہے آپ کا
6: یہ چوائس ہمارا نہیں یہ تو کمال ہے فرسٹ چوائس ونڈوز یورکشائر کا
5: جو کہ پائیدار مضبوط خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
6: اور پراپرٹی ویلیو بڑھاتے ہیں
5: فرسٹ چوائس
6: 106 لسٹر ہلز بریڈفورڈ BD71JL
5: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے آج ہی فرسٹ چوائس کا نمبر ملائیے
6: 01274317644
7: کوالٹی ویلیو اسٹائل اینڈ سیکورٹی یور نمبر ون چوائس فرسٹ چوائس ونڈوز یورکشائر
8: Sheffield Mellor CIC presents DeciFest Sheffield Mellor 2026. Join us at Firth Park, Sheffield on Sunday, 2nd of August from 12 till 8 p.m. A family fun day for the whole family with fun fair, food stalls and Mellor shopping. Featuring live performances from Lamba Husseinpuri, H. Dami, Ramit Sandhu, Summer Blake and much, much more. Sunday, 2nd of August at Firth Park, Sheffield. We'll see you there.
9: Pune Dubai
6: आओ असल सोने के जेवरात के लिए दुबई चले।
3: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
6: अरे पगली, अब दुबई ब्रेडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
3: जी मिल करते कांटे बालियां कंगन गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
6: टॉप क्वालिटी बेहतरीन सर्विस ओपन 7 डेज।
3: 30 वेटली हिल ब्रैडफोर्ड BD8 8NG फोन 01274 477 257।
6: दुबई ज्वेलर्स व्हाइट एबी रोड पर धमाके पे धमाका। पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक। आटा चावल दालें मसाला जात रोजाना ताज़ा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे। फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रैडफोर्ड BD8 8JL। बुखारी पसंद आपकी और हमारी बुखारी।
9: दूल्हे का सेहरा सुहाना लगता है।
3: अरे दूल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दूल्हे को शहजादा बना दे।
6: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रैडफोर्ड BD8 8DR। टेलीफोन 07885 428 349। अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड रोड ब्रैडफोर्ड 3।
3: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
6: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
3: खूबसूरत कारपेट्स लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग BD3 ADN। बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
6: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
10: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
6: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज पल्स सी रूम 46 रूली एवेन्यू ब्रैडफोर्ड BD6 1DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन।
3: शादी आ गई है सर पर और कोई फोटोग्राफर नहीं है घर पर।
6: लगता है आपने AsianWeddingsUK.com का नाम नहीं सुना, जो आपकी शादी के चलते फिरते हसीन लम्हात हमेशा के लिए फोटोज और वीडियोस के जरिए महफूज करते हैं और फिल्म ऐसी बनाते हैं दूल्हा दुल्हन जैसी चाहते हैं।
3: डिजिटल क्वालिटी, तेज और दोस्ताना सर्विस, मेल और फीमेल फोटोग्राफर्स,
6: जिंदगी के यादगार दिन को यादगार तरीन बनवाइए।
3: आज ही मुबीन का नंबर मिलाइए
6: 07548419678।
3: AsianWeddingsUK.com, जिनकी आम सी फिल्म भी बॉलीवुड से नहीं है कम।
11: Bradford Asian Radio. Call the studio now 01274 306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier.
0: वाओ, अमेजिंग, ब्यूटीफुल। ये हमारा भी जो रेडियो का चैनल, अल्हम्दुलिल्लाह, ये रेडियो ब्रैडफोर्ड एशियन रेडियो 1430 AM। वाओ जी, हमने भी बड़े बड़े हवाए रोज
11: ब्रॉडकास्टिंग फ्रॉम ब्रैडफोर्ड। लिसन टू
0: इंजीनियर तो कभी किसी ने नहीं कहा था, हमने कभी ये नहीं सोचा था हम गर्दारी संभालेंगे। नर्स कहेगी, कभी कभी कोई लिख देती थी, बस डॉक्टर से नीचे नहीं उतरना। और हर किसी से पूछो, हर किसी से पूछो। और मैंने आपको पहले भी बताया, बड़ी मजे की बात है, और मैं चाह रही हूँ मजे मजे की बातें सुनाते हुए हमारा प्रोग्राम जो है वो आगे बढ़ता जाए। हम जब अपने अल्लाह याती देव में ब्रादरान की तरफ बिशा जाहिर बात है उनसे बचे होते थे, फॉर्म फिल करवाने आते, भाई प्लीज फॉर्म फिल कर दो ना, तो हाँ जी तो क्या बनना है, उन्होंने कहना बस इस्लामियात का लिख देना, होम इकोनॉमिक्स लिख देना। और हम कहते हैं होम इकोनॉमिक्स क्या है? अब दिस इकोनॉमिक्स है ये, अब उसको पता चल रहा है। लेकिन बच्चे ने वो हमारे यूजुअली आपको पता है कि खानेदारी करवाते थे, डिफरेंट देखते कि किसने آپ کو بہت کچھ پتا ہوگا اس بارے، اس کی تفصیل میں کیا جاؤں، اور کچھ وہ جیسے کہتے ہیں اب ہم یہاں بھی بولتے ہیں چیک لفظ کے بڑی، وہ جی گھر سے پکا کے لے آتی ہے اور ان کی پریزنٹیشن ایسی ہوتی کہ واہ ٹیچر ان کو ہمیں بڑا غصہ چڑھتا، ہم بڑی وہ با ادب با اصول کے طریقے پہ ہم وہاں پہ کھانا بنا رہے ہیں، ہماری سسٹرز ہمارے ساتھ میں کھڑی ہوتی بڑی یہ کیا کری تو وہ ساری ہیلپ کروا دیتی چپکے سے بیٹھ کے، بڑا خوبصورت دور، بہت ہی انمول جو کہ آ نہیں سکتا. تو خیر پھر وہ اسی طرح سے ہمیں تو یہ مطلب دیا جاتا، تو پھر ہم کہتے اب میں اپنا ایم آف لائف یہ لکھوں کہ میں ہوم اکنامکس پڑھ کے میں کیا کروں گی اس کو، تو تب سمجھ نہیں آتی تھی کہ خدا کی بندی یہ تو تم بہت اچھی بن جاؤ گی، ایک تم اپنی ڈیوٹیز اپنے بہت اس کو ایکسپلینیشن دے سکتے ہیں، لیکن بچے ہوتے ہیں نا بس ڈاکٹر سے نہیں ہلنا، ہم نے تو بن رہے کیونکہ ڈاکٹر یہ کرتا ہے ڈاکٹر وہ کرتا ہے خدایا اب میں کیا کروں. تو پھر کبھی کبھی آ جاتا تھا کہ چلے ٹیچر بننا ہے، تو گھر والوں نے کیا پوچھنا کہ کیا بننا ہے. دیکھیں بہت ہی بہترین چٹکلا ہے یہ، بڑا اچھا لگتا ہے، ذرا تذکرہ بات چھڑ گئی ہے تو کسی نے پوچھنا، گھر والوں نے بڑے وہ مذاق کے موڈ میں ہوتے تھے نا بس چھیڑنا ہے، انہوں نے تو کہنا کیا بننا ہے جی، میں نے کہنا استانی، وہ بس جلدی میں نکل مستانی، ہم نے پیچھے مر جانا، تو انہیں کہا کیوں ایسے نہیں ایسے نہیں. تو یہ باتیں جو ہوتی ہیں نا یہ اس نا پارٹ آف مائی پروگرام، لیکن مجھے یاد آ جاتی ہے، مجھے بڑا اچھا لگتا ہے ایسی خوبصورت سی باتوں کو دہرانا اور آپ سے. اور شاید مجھے اب تو مجھے پتا چل رہا ہے کہ ریڈیو میں باتیں کرتے کرتے نا مجھے بائی بہت خیال رکھنا پڑتا ہے کہ میں زیادہ باتیں نہ کروں، ورنہ بہت کچھ کچھ ایسی نظریں ہوتی ہیں کہ آپ کب چپ کریں گی. اور خیر چلیں چھوڑیں گے، تو وہ بھی اس لیے کہ دیکھیں کبھی کبھی موقع ملتا ہے بات کرنے کا. خیر اسی طرح کہ آپ کے پسندیدہ اور فیوریٹ ہم سانگ کے اوپر جائیں جی، میرے پاس ایک جو نامور شخصیات ہیں ان کے کچھ بہت ہی چٹکلے ہیں میرے پاس، تو کیا خیال ہے کہ عائشہ اختر کے چھوڑے آپ کیا میرے چٹکلے سننے آپ آئیں بڑھتے ہیں، یہ بہت ہی خوبصورت. دیکھیں جی اب یہ بات کس نے کہی ہے بعد میں بتاتی ہوں، بات سن لیں. دنیا میں کامیاب جوڑا صرف جرابوں کا ہے کہ ایک کے بنا دوسرا ادھورا ہوتا ہے. کیا خوبصورت بات ہے، کس نے کہی ہے؟ مستنصر حسین تارڑ صاحب نے. دوسری میرے پاس ایک بہت ہی خوبصورت بات کہہ لیں، چٹکلا کہہ لیں، بہت خوش ہوں گے ویسے ہمارے برادران صاحب، ہمارے مرد حضرات، یہ بہت ہی ایک بہترین سا چٹکلا میرے پاس ہے کہ مجھ میں اور میری بیوی میں بڑا عجیب سا اتفاق ہے، نیند کی گولیاں وہ کھاتی ہے اور سکون مجھے ملتا ہے. یہ کس نے لکھا ہے جی؟ ابن انشاء نے. انشاء جی اٹھو اب کچھ کرو. تو یہ ابن انشاء نے لکھا ہے، کیا خیال ہے جی آپ کا. آگے میرے پاس ایک چٹکلا ہے جی، وہ کہتے ہیں کہ جی میں کھانے کا ادب صرف سربراہوں اور وزیروں کو پاکستان میں، سوری میں اسے پاکستان، دیکھیں اب بات ہو رہی ہے ہم کوئی بری بات تو نہیں کہہ رہے، ایک یہاں پہ فریڈم ہے بات کرنے کا، تو فریڈم کے لحاظ سے بات کر لیں گے کہ پاکستان میں کھانے کا ادب صرف سربراہوں اور وزیروں کو آتا ہے، وہ خاموشی سے کھاتے ہیں. کس نے بات کہی ہے یہ؟ دیکھیں میں نے نہیں کہی، آپ میرے اوپر فتوی نہیں صادر کیجیے گا، یہ انور مقصود صاحب نے کہی یہ بات. کیا خیال ہے. اچھا جی آگے میرے پاس ہے ایک خوبصورت سی بات کہ ہم اتنے امن پسند ہیں کہ ہمارے سب سے بڑے اخبار کا نام جنگ ہے. کیا ہی بات ہے، یہ کس نے لکھی ہے جی؟ یہ لکھتے ہیں مشتاق احمد یوسفی صاحب. چلیے آگے تھوڑا سا بڑھتے ہیں کہ دنیا میں سب سے زیادہ سچ شراب خانے میں، शराब पीकर बोला जाता है और दुनिया में सबसे ज्यादा झूठ अदालतों में मुकद्दस किताब पर हाथ रखकर बोला जाता है। कौन हो सकते हैं? खादिमे सादात पाकिस्तान, सोचिएगा, ये हकीकत है जी। आगे है जी, हमारे बाचा खान ने फरमाया है कि हिसाब अगर जज से मांगो तो तौहीन अदालत, अगर मौलवी से मांगो तो काफिर, और अगर जर्नैल से मांगो तो गद्दार। क्या बात है जी। हमने अपना दामन जो है एक साइड पे रखा और आपको बड़े खूबसूरत से ये चुटकले जो हैं सुनाए। बहुत शुक्र अल्हम्दुलिल्लाह कि भाई मेरा तो इसमें कोई कमाल नहीं है, मैंने तो एज इट इज़ आपको सुना दिए। वैसे वाकई ये हकीकत भी है, सोचिएगा इस बात में, इस बात के बारे में। सामईन इकराम जी, इस वक्त हमारे पास एक खूबसूरत सा सॉन्ग है, आप बताइएगा, आप सबके लिए, और मुझे उम्मीद है कि आप इसे बहुत पसंद करेंगे। आइए खूबसूरत सा सॉन्ग सुनते हैं।

जी मज़ा सामीन इकराम, प्रेफरेशन रेडियो 1413 AM पर आशा अख्तर का प्रोग्राम जो है ये इख्तिताम मराहिल में बिल्कुल ख़त्म होने वाला है हमारा प्रोग्राम। उम्मीद करती हूँ आपको आज का प्रोग्राम बहुत अच्छा, उम्दा और बढ़िया लगा और बहुत ही खूबसूरत साथ रहा मेरा भी आपके साथ। मुझे भी बहुत अच्छा लगा आपकी फीडबैक सुन के, आप सबके साथ प्रोग्राम करके मुझे बहुत ही अच्छा लगा। और इससे पहले कि मज़ीद कुछ और बोलूं, जी हमारी वेबसाइट bradfordnationradio.co.uk जी और स्टूडियो टेलीफोन नंबर 01274306677 और दूसरा हमारा नंबर है 07800599563। बिल्कुल एक खूबसूरत सा सॉन्ग भी होल्ड ऑन किया हुआ है और एक फरमाशी सॉन्ग भी है इसके बाद, वो मैं आपके लिए लगाऊंगी वो सॉन्ग भी। तो उम्मीद करती हूँ कि हमें आज के टॉपिक से रिलेटेड के हम सबको मिल के, क्योंकि हम सब जो है हम दूसरों को किसी को कि वो ऐसे है, तुमने ऐसे किया, उसने ये कहने की बजाय कि हम सब खुद मिलके हमें देखना है कि हमारा जिंदगी में आने का मकसद क्या है, आया कि हम इस मकसद को पूरा कर रहे हैं, हमें कैसे इस मकसद को पूरा करना है, हमने अपनी परफॉर्मेंस जो है इस दुनिया में कैसे देनी है, अपने से रिलेटेड जुड़े हुए जितने भी रिश्ते हैं उनको खुश रखने की एटलीस्ट कोशिश तो करनी है। बाकी तो बाकी दुनिया का निज़ाम सिस्टम सबको पता है, किसी फर्द वाहद का ये नहीं है कि जी गिले शिकवे शिकायतें ये सारी जो है इनको कैसे भुलाना है, कैसे जिंदगियों को खुशगवार बनाना है। हमारे हाथों में है कि अपनी जिंदगियों को हम खुशगवार भी बना लें या खुश्क बना लें, या अस्तग़फ़िरुल्लाह बहुत एक महाज़राई का जिसे कहते हैं मैदान बना लें और एक दूसरे के खिलाफ उठ खड़े हों, दूसरों को मुर्दे अल्ज़ाम ठहराएं, खुद हम कहाँ तक हैं, किस कहते हैं कितने पानी में हैं, वो बहुत बातें आ जाती, कोई कहता है कि अपने गिरेबान में जान के, या कोई कहता है हम कितने पानी में हैं। इन सब बातों को हमने मद्देनजर रख के ये जिंदगी जो है अल्लाह की बहुत बड़ी नेमत है, इसको गुजारना है। बस इतना जरूर ख्याल रखना है, रखिएगा, मैं खुद को भी कहती हूँ कि इतना ख्याल जरूर रखिएगा कि किसी का दिल ना दुखाया जाए और किसी का दिल नहीं तोड़ना चाहिए। और मैं क्या क्या कुछ कहूँ कि वही बात मैं तो यही कहती हूँ कि जिंदगी अपने हाथों में है, हम इसे चाहें तो गुलजार बना दें, चाहे तो नरक जिसे कहते हैं जहन्नम बना दें। क्या ख्याल है आप सबका, कहाँ तक आप इससे मुत्तफिक और एग्री होते हैं ज़रूर बताइएगा। और हमारे नंबर्स जो हैं आपके पास हैं, हमें ज़रूर इसी तरह से फीडबैक जो है अपनी ज़रूर भेजिए या भेजा करें। प्रोग्राम्स आप लोगों के लिए होता है और हमेशा से कोशिश होती है कि इसे मुनफरद से, मेरी कोशिश हमेशा से होती है कि मैं अपने प्रोग्राम को मुनफरद जाज़्बे नज़र और जाज़्बे नज़र, तो अब हमारा तो चूंकि ओरल होता है, सिर्फ सुनने की हद तक होता है, लेकिन जाज़्बे नज़र आप खुद बना सकते हैं, उसकी उस सॉन्ग की कोई वीडियो लगा के वही आप खुद भी सुन सकते हैं। तो खैर पर्सनालिटीज हमें ऐसी जाज़्बे नज़र बनानी है कि जिससे जब कोई मुलाकात करे तो वाकई वो कहे कि इसको याद है कि मकसद हयात हमारा क्या है। यही है जी आज के प्रोग्राम का मकसद भी, पैगाम भी, और सबका पैगाम जो होता है सबके लिए होता है। मैंने सबकी जो है फीडबैक भी आपके सामने शेयर की कि सिर्फ मेरा ही नुक्ता नज़र नहीं है, ये हमसे रिलेटेड जितने भी प्रोग्राम सुनने वाले सामईन इकराम उन सबका नुक्ता नज़र क्या रहा। और ऑनेस्टली स्पीकिंग कि मुझे खुद भी जब इतनी बावकार शख्सियात के साथ प्रोग्राम करने का मौका मिलता है
ہے تو مجھے بڑا لطف بھی آتا ہے پروگرام کرنے کا. آئی ریئلی انجوائے دا پروگرام کے. اور وہ ویسے بھی میں نے ایک چل رہی تھی ویڈیو جس میں بتا رہے تھے کہ اگر آپ کو اپنے کام کرنے کی جگہ سے محبت نہیں ہے تو وہ پھر آپ کا وہاں پہ ٹائم جو ہے نا وہ ویسٹ کرنا ہے. آپ کا کوئی پھر جو ٹائم جو ہے نا, اگر آپ کو اپنے کام سے اپنے کام کرنے کی جگہ سے محبت ہونی چاہیے. ہمیں پتہ ہونا چاہیے کہ ہمارا ایم آف لائف کیا ہے, ہمارا مقصدیت حیات جو ہے, اور ان کو پازیٹیو سینس میں ہم نے کیسے لینا ہے, کیسے رکھنا ہے اپنے آپ کو پازیٹیوٹی میں. اور نیگیٹیوٹی جو ہے آنیسٹلی اتنی تیزی سے سم ٹائم جو ہے وہ سرکل کرتی ہے کہ پھر وہ ڈپریشن انگزائٹی کو جو ہے وہ ذریعہ بنتے ہیں. ایسے ماحول کو ہم نے کنٹرولیبل جسے کہتے ہیں بیئریبل کیسے رکھنا ہے, یہ میں بہت حد تک اپنے سمیت ہم کا میں سیگا استعمال کرتی ہوں. یہ نہیں وہ تو ادھاں وہ انہیں ادھاں کیتا اے ادھاں کر رہے آ وہ ادھاں کر رہے آ وہ ایس ہر جی معاشرے وچ اچھے بھی ہوں آ برے بھی. یہ بات کو کور کرنے کی کوشش کرنا دس اینڈ دیٹ سے مبرہ ہو کہ ہم سب اس میں, ہم میں خود بھی شامل ہوں, سبھی اس میں آ جاتے ہیں. سبھی کی یہ مشترکہ کوششوں سے ایک اچھا جیون جو ہے وہ تشکیل دیتا ہے. اور اس اچھے جیون کی تشکیل میں ہم نے اپنے رول کو بڑی ہی خندہ پیشانی سے بہت خوبصورتی سے ادا کرنا ہے. یہ تو میں باتیں پروگرام کی نسبت سے کر رہی ہوں. ویسے دیکھا جائے واقعی انسان جس جگہ پہ کام کر رہا ہوتا ہے اس کا امپیکٹ ضرور اس کی پرسنالٹی پہ پڑتا ہے, ضرور پڑتا ہے. اس میں میرے لیے اسلامی حوالہ جات بھی بہت ہے. پھر آپ کہیں گے اسلامیات میں پھر آپ ادھر کو چل نکلی ہیں, تو انشاءاللہ سم ادر ٹائم ضرور. وہ بہت ہی خوبصورت, میں تو اکثر ہی پھر اپنے جو پروگرامز ہوتے ہیں میرے فرائیڈے کے اس میں ماشاءاللہ وہ خوبصورت جو کوڈ کرتی ہوں ورڈنگ اور خوبصورت سینٹنسز ہماری اسلامی ہسٹری کی پرسنالٹیز کا. تو بات یہی ہے کہ میں خود بھی اس بات سے سہمند جسے کہتی ہوں ایگری کرتی ہوں کہ واقعی آپ جس جگہ پہ کام کر رہے ہوتے ہیں اس کا عکس آپ کی پرسنالٹی پہ جھلکتا ہے. تو ایک یہی نا کہ پھر بات میں جو کرتی ہوتی ہوں کہ اچھائی دوسروں کے لیے ہم جب بوتے ہیں تو اس کا پھل اپنے گھر میں جب دیکھتے ہیں خوشی سے آنسو نکل آتے ہیں کہ میں نے ہمیشہ اچھائی پھیلانے کی کوشش کی اور میرے رب نے مجھے تشنا لب نہیں رکھا, مجھے محروم نہیں رکھا, اور ضرور اس کا اچھائی کا صلہ مل جاتا ہے. کہتے ہیں نا کہ نیکی کی عمر بڑی لمبی ہوتی ہے, بہت لمبی ہوتی ہے. بھلائی, انسانیت اور لوگوں کا یہ دیکھنا ججمنٹ کرنی کہ یہ تو بس اگر ہم ہمبل ہیں, میں نے وہ بہت دفعہ یہ بات ڈسکس ہوئی ہے, ہمبل سے کیا مراد آپ لیتے ہیں کہ اپنی پرسنالٹی کو بالکل ڈیمیج نہیں کرنا ہوتا یا ان کو اگنور نہیں کرنا ہوتا. ہماری پرسنالٹی وہی رہتی ہے لیکن ہمارے آئیڈیاز, ہماری سوچ, دوسروں سے رویے جو ہے وہ بڑے ہمبل ہو جانے چاہیے. وہ جب ہمبل ہوں گے ایک بات کو آپ بڑے خوبصورت انداز سے, تلخ بات کو بھی خوبصورت انداز میں کہہ دیں گے تو دوسرا ضرور سنے گا. لیکن ایک اچھی بات کو بھی آپ تلخ لہجے میں کریں گے تو کوئی ہماری بات نہیں سنے گا. میں اس چیز کو بہت زیادہ محسوس کرتی ہوں

0: दोस्तों, इससे पहले कि उस तोहफे की जानिब बढ़ें जो हमने शकील साहब के लिए रखा है, वो खुद बनफ्स से नफीस हमारे हमराह मौजूद हैं। आइए देखते हैं कि आज वो आप सबके लिए क्या तोहफा लाए हैं। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
0: वाला इबादिल्लाहि सालेहीन। शकील भाई कैसे हैं? अल्लाह का जितना शुक्र अदा करूँ कम है मेरे भाई।
1: शुक्र है। तो पहले तुम सुनने वालों को अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: खालिद सलीमी साहब है, नवीद भाई है, अयूब भाई है, सूफी अब्दुल करीम साहब, रिजवान रिजवान कियाली है, चौधरी रुखसार साहब है, चौधरी मुजफ्फर साहब, हाशमी अवसाल है, माइया परवेज साहब, मजीद भाई है, तसीफ अहमद है,
0: आपका मोहब्बत भरा सलाम आपके तमाम अहबाब तक पहुँचा।
1: शुक्रिया। तो ये एक छोटी सी गजल है, मोहम्मद नईम जावेद इनका नाम है।
0: मोहम्मद नईम जावेद, अता कीजिए।
1: कहते हैं जख्म भर जाए तो फिर दर्द कहाँ रहता है,
0: जख्म भर जाए तो फिर दर्द कहाँ रहता है,
1: उजड़ी बस्ती में कोई फर्द कहाँ रहता है।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह।
1: जख्म भर जाए तो फिर
0: दर्द कहाँ रहता है,
1: उजड़ी बस्ती में कोई फर्द कहाँ रहता है।
0: वाह वाह वाह वाह।
1: रंग हर शाम जुदाई का जुदा होता है,
0: रंग हर शाम जुदाई का जुदा होता है,
1: सर्द मौसम भी सदा सर्द कहाँ होता है।
0: आहा क्या बात है, क्या अनोखी तजवी है, सर्द मौसम भी कहाँ। अता कीजिए।
1: रंग हर शाम शाम तन्हाई का जुदा होता है,
0: आहा
1: सर्द मौसम भी सदा सर्द कहाँ होता,
0: कहाँ होता है।
1: जान देने की जगह जान न दे पाए तो,
0: आहा
1: जान देने की जगह जान न दे पाए तो अपने पांव पे खड़ा मर्द कहाँ रहता है।
0: वाह वाह वाह वाह भाई, वाह वाह वाह वाह। आता कीजिए।
1: जान देने की जगह जान न दे पाए तो
0: अपने
1: पांव पे खड़ा मर्द कहाँ रहता है।
0: वाह वाह वाह वाह।
1: दुश्मने जहाँ है तो एक रोज उसे खुलना है,
0: आहा
1: दुश्मने जहाँ है
0: तो एक रोज उसे खोना है,
1: कोई लश्कर हो पर से गर्द कहाँ रहता है,
0: कहाँ रहता है, कहाँ रहता है भाई। वाह वाह वाह वाह वाह वाह वाह वाह।
1: दिल में आई हो अगर सुर्ख गुलाबों की बहार,
0: आहा
1: दिल में आई हो अगर सुर्ख गुलाबों की बहार, रंग चेहरों का बला दर्द कहाँ रहता है।
0: क्या बात है, क्या इंतखाब है भाई। वाह वाह वाह वाह वाह वाह वाह वाह।
1: जिस्म सारा है मसीहाई का तालिब अब तो,
0: जिस्म सारा है मसीहाई का तालिब अब तो,
1: एक जगह जम के तेरा दर्द कहाँ
0: कहाँ रहता है। वाह वाह वाह वाह भाई, अता कीजिए। जिस्म सारा,
1: जिस्म सारा है मसीहाई का तालिब अब तो,
0: अब तो
1: एक जगह जम के तेरा दर्द
0: कहाँ रहता है भाई। वाह वाह वाह, क्या खूबसूरत ख्याल है। वाह वाह वाह वाह।
1: तो आखिरी शेर पढ़ते हैं।
0: अता कीजिए।
1: दिल पे दुनिया की मोहब्बत का हो कब्जा तो नहीं,
0: दिल को दुनिया की मोहब्बत का हो कब्जा तो नहीं,
1: आदमी अपना भी हमदर्द कहाँ रहता है।
0: क्या बात है, क्या बात है, आदमी अपना भी हमदर्द कहाँ रहता है।
1: दिल पे दुनिया की मोहब्बत का हो कब्जा तो नहीं,
0: आहा
1: आदमी अपना भी हमदर्द
0: कहाँ रहता है। वाह वाह वाह वाह,
1: शुक्रिया। तो एक रईस अख्तर है, उनकी छोटी सी गजल है।
0: जी अता कीजिए शकील भाई।
1: कहते हैं गमों से रिश्ता है अपना भी दोस्ती की तरह,
0: गमों से रिश्ता है अपना भी दोस्ती की तरह,
1: मिले हैं अश्क भी हमको यहाँ हंसी की तरह।
0: आहा वाह वाह वाह वाह, अता कीजिए।
1: गमों से रिश्ता है अपना भी दोस्ती की तरह,
0: दोस्ती की तरह,
1: मिले हैं अश्क भी हमको यहाँ हंसी की तरह।
0: वाह वाह वाह वाह।
1: कर्म की जहमत दे जाकर शुक्रिया लेकिन,
0: आहा
1: कर्म की जहमत दे जाकर शुक्रिया लेकिन, तुम्हारे दर्द کو چاہا ہے زندگی کی طرح،
0: تمہارے درد کو چاہا ہے زندگی کی طرح. واہ واہ واہ واہ.
1: میں اپنا درد لیے اب کہاں کہاں جاؤں،
0: میں اپنا درد لیے اب کہاں کہاں جاؤں.
1: مجھے رفیق بھی ملتے ہیں اجنبی کی طرح،
0: مجھے رفیق بھی ملتے ہیں اجنبی کی طرح. بھائی واہ واہ واہ واہ. میں اپنا درد، واہ واہ عطا کیجیے.
1: میں اپنا درد لیے اب کہاں کہاں
0: کہاں جاؤں، مجھے رفیق بھی ملتے ہیں اجنبی کی طرح. آہا
1: شکریہ. یہ کس نے شمع جلائی ہے اپنی یادوں کی،
0: آہا
1: اندھیرے گھر میں ہے یہ کون روشنی کی طرح.
0: واہ واہ واہ واہ.
1: شریف لوگ بھی ہوتے ہیں مسلحت کا شکار.
0: شریف لوگ، کیا سچی بات کہہ دی، شریف لوگ بھی ہوتے ہیں مسلحت کا شکار.
1: اجالے آج بھی ملتے ہیں تیرگی کی طرح.
0: اجالے آج بھی، کیا حسین تشبیہ ہے، اجالے آج بھی ملتے ہیں تیرگی کی طرح. واہ واہ واہ واہ.
1: کسی خیال میں اکثر شگفتہ رہتا ہوں.
0: جی واہ، کیا مصرع ہے.
1: کسی خیال میں اکثر شگفتہ رہتا ہوں، کوئی خیال ہے پھولوں کی تازگی کی طرح.
0: کیا بات ہے، کیا حسین خیال ہے، عطا کیجئے اسی خیال میں.
1: کسی خیال میں اکثر شگفتہ رہتا ہوں،
0: کسی خیال میں اکثر شگفتہ رہتا ہوں،
1: کوئی خیال ہے پھولوں کی تازگی کی طرح.
0: واہ واہ واہ واہ.
1: آخری شعر کہتے ہیں.
0: جی عطا کیجیے.
1: یہ اور بات کہ اب میں رئیس محفل ہوں.
0: یہ اور بات،
1: یہ اور بات کہ اب میں رئیس محفل ہوں. غریب شعر تھا میں اوروں کی طرح، اوروں ہی کی طرح.
0: واہ واہ واہ واہ، کیا مختا ہے، عطا کیجیے. یہ اور بات
1: کہ اب میں
0: رئیس محفل ہوں. واہ واہ واہ، بہت خوبصورت انتخاب.
1: شکریہ.
0: بہت خوبصورت انتخاب. کیا بات ہے، جتنی داد دی جائے کم ہے. اور ہمیشہ کی طرح آپ کے کلام کو بے انتہا سراہا اور سلام پیش کیا ہے کھاریاں گجرات پاکستان سے پردیسی مجید صاحب نے.
1: شکریہ.
0: اور آپ نے جو گیت سننا چاہا ہے خراج عقیدت کے طور پر جنید جمشید کا، میں آپ کو ایک بہت عجیب بات بتاؤں کہ جس زمانے میں وہ گیت گاتے تھے تو ہماری بڑی یاری تھی ان سے، اور آتے تھے تو کھانا پینا بھی ساتھ ہوتا تھا. لیکن جس زمانے میں اللہ تعالیٰ نے انہیں تبدیل کیا اور جب وہ یہاں بریڈ فورڈ آئے تو میری بڑی سرسری سی ملاقات ہوئی، اور مجھے ان کی امامت میں نماز ادا کرنے کے لیے تقریباً 15 منٹ کی واک کرنا پڑی. اتنا رش تھا کہ گاڑی کی پارکنگ کی جگہ نہیں تھی.
1: بیچارے دونوں
0: بیچارے حادثے
1: کا شکار ہو گئے تھے.
0: بس اللہ تعالیٰ جس طرح بلانا چاہے، اسی لیے تو شہادت عظمیٰ کے رتبے پہ فائز ہوئے. بہت شکریہ شکیل بھائی آپ کی آمد کا، اور ہم آپ کو خالی ہاتھ رخصت نہیں کر رہے. آپ کی جانب سے خراج عقیدت پیش کر رہے ہیں حضرت جنید جمشید شہید کو، اور سالگرہ کے موقع پر انہیں تحفہ پیش کر رہے ہیں کہ اللہ تعالیٰ ان کے درجات کو مزید بلند فرمائے، جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے اور مغفرت فرمائے. بہت شکریہ آمد کا. اللہ حافظ. اللہ حافظ.